ریسو نیوالو ابھی ہم نے طے کیا کہ آپ کو پنجکین شیر کے اتہاس کے بارے میں پرستاو کریں گے اور ہمارے ساتھ رہے۔ پنجکین شہر کو وشو شیل پریشاد دوارا آدھیکارک طور پر سوئی شیل کے وشو شیر کے روپ میں مانیتا دی گئی ہے۔ یہ پہاڑ شیل کی بھویتا اور سوئی شیل کے پرچین پرمپراؤں کو درشتا ہے جو پرچین شہر پنجکین کے اتہاس میں گہرائی سے نہیں ہے۔ وشو شیل پریشاد یونیسکو سے سمبند ہے اور ہست شیل کے مادھیم سے آرتھک وکاس کو بڑھاوا دینے، کاریگروں کا سمرتھن کرنے اور سہیوگ کو پروتساہت کرنے کے لیے کاریہ کرتی ہے۔ یہ سنگٹھن ان شہروں کو وشو ہست شیل شیر کی اپادھی سے سمانت کرتا ہے جو اپنی کلاتمک وراثت کو بڑھاوا دینے میں سکری ہے۔ جیسا کہ ہم نے پہلے بتایا تھا، حال ہی میں وشو شیل پریشد دوارا پنجکین شیر کو ادھیکارک طور پر سوئی شیل کے لیے وشو ہست شیل شیر کے روپ میں مانیتا دی گئی ہے۔ یہ پہاڑ شیل کی بھویتا اور سوئی شیل کے پرچین پرمپراؤں کو درشاتی ہے جو پرچین شہر پنجکین کے اتہاس میں گہرائی سے لکھی تھی۔ پنجکین اس کھیتر کے سب سے پرچین شہروں میں سے ایک ہے جس کا اتہاس کئی ہزار سال پرانا ہے۔ سبھیتا اور شلپ کوشل کا کیندر رہا ہے۔ پرچین سمارکوں، سانسکرتی اور اتہاس تتھا ہست شلپ پرمپراؤں سہت اس کی سانسکرتک وراثت ان نگر پالیکا کی اچا سانسکرتی اور اس استھان کے وکاس کا سپش پرمان ہے۔ شلپکار ہمیشہ سے یہاں رہتے اور کام کرتے رہے ہیں۔ ایسے کاریگر جو اپنے ہستشیل پرکرتی سودریا اور کریتیوں کے لیے پرسدھ ہے، یہی کارن ہے کہ اس کھیتر کے شلپکاروں کے ہستشیل پریتکوں اور نویشکوں کو تیزی سے آکرشت کر رہے ہیں۔ اس ورش پنجکین شہر کے نیکنوتی گاؤں میں ایک سانسکرتی پریاتان اور شیل پریسر کا نرمان کاریہ شروع کیا گیا جو پریاتن کو بڑھاوا دینے، سانسکرتک پرمپراؤں کو سنرکشت کرنے اور شہر واسیوں و پریاتکوں کے لیے ایک شیکشک اور منورانجن استھل پردان کرنے کا کاریہ کرتا ہے۔ پریسر کی پہلی منزل پر سلائی جیسے لوک شلپوں کے ادھیایا کے لیے ایک کیندر استھاپت کیا گیا ہے اور 10 بے روزگار مہیلاؤں اور لڑکیوں کو اس پیش کو سیکھنے کے لیے پریرت کیا گیا ہے۔ دوسری منزل پر تاجک اور ودیشی بھاشاؤں میں وبھن ساہتیہ سے یوکت ایک پستکالیہ کا سنچالن شروع ہو گیا ہے جو پریتکوں اور مہمانوں کو تاجک رش کی اتہاس اور سنسکرتی سے پریچت ہونے کا افسر پردان کرتا ہے۔ تیسری منزل پر 14 سیٹوں والا ایک ہوٹل مہمانوں کے سواگت کے لیے تیار ہے۔ پنجکین کا پرچین شہر اپنی ادویتی ایتہاسک اور سانسکرتی سمارکوں، انوٹھی پرکرتی اور سمرتی پریاتن سن بھاوناؤں کے ساتھ تاجکستان میں پریاتن کے وکاس میں ایک پرمکھ بھومیکا نبھاتا ہے۔ یہی کارن ہے کہ سینکڑوں وشو یاتری اور گھریلو پریاتک اس پرچین شہر کے ادویتی ایتہاسک اور سانسکرتی سمارکوں کو دیکھنے کے لیے آتے ہیں، جن میں پرچین سراز، پرچین پنجکین، کون پروات، کلون جہیل، ہفت کول، آرتوچ اور مرغزور پریاتن کیندر اور مہان تاجی شاستری لیکھک استاد ابو عبداللہ رودکی کا مقبرہ شامل ہے۔ سرزم آریا کل کے آرام ہیک سمارکوں میں سے ایک ہے جو سوکھ میں ایک سبھیتا کا ایک انوٹھا ادھارن ہے۔ اس لیے رش کے نیتا مہامہم ایمو علی رحمان نے اس پرچین سمارک پر وشیش دھیان دیا۔ سن 2001 میں تاجکستان گنراج کی سرکار کے ایک آدیش دوارا سرزم سمارک کو تاجکوں کی کرشی سانسکرتی شلپ اور شہری نیوجان کے نرمان کے کیندر کے روپ میں ایک ایتہاسک اور پراتاتوک آرکشت کھیتر گھوشت کیا گیا ہے۔ رش کے نیتا ماں مہیم والی رحموں کی سانسکرتی پریمی نیتی اور دیشی ودیشی پراتتو ودوں دوارا کیے گئے انیک ادھیانوں اور اتکھانا کے پریاسوں کے کارن ہی پرتشتھت وشو سنستھا یونیسکو نے سن 2010 میں سرز کو مانوتا کے سب سے انوکھے سانسکرتی سمارکوں کی سوچی میں شامل کیا۔ اپنی انوٹھی کھوجوں اور وشو پراتتو میں وشیش روچی کے ساتھ سرز پرچین یوگ کے سمارکوں میں
एक प्रमुख स्थान रखता है। यही कारण है कि ये हर साल विदेशी वैज्ञानिकों और पर्यटकों का ध्यान आकर्षित करता है। हफकुल उत्तरी तजिकिस्तान के सबसे खूबसूरत जगहों में से एक माना जाता है, जो अपनी सात रंगीन झीलों से पर्यटकों को अचंभित कर देता है। हफकुल गति झीलों का एक संग्रह है, जो तजिकिस्तान के अद्वितीय प्राकृतिक स्मारकों में से एक है। एक के ऊपर एक और एक से बढ़कर एक खूबसूरत है। हफकुल के मुर्गजोरी झीलों के नाम से भी जाना जाता है। हफकुल के क्षेत्र को मुर्गजोर इसलिए कहा जाता है क्योंकि यहाँ के सबसे बड़े झील को मुर्गजोर कहा जाता है। मुर्गजोरी झीलें निशगोन, सोया, होशियार, खुर्दक, नोफी, मरजोर और हजूर चश्मा एक श्रृंखला में है और शिंग नदी के विस्तृत घाटी से होकर बहती है। हफकुल के आसपास पर्यटकों के लिए केप बनाए गए हैं, जो पर्यटन उद्योग के विकास में योगदान देते हैं। इस क्षेत्र तक एक सड़क भी बनाई गई है। कई बार पर्यटक कार से हफकुल आते हैं और वहां से वे अन्य पर्यटन मार्गों जैसे तोवासांग दर्रे से होते हुए बिगलेक, इस्फंदरखोल और अन्य स्थलों तक यात्रा कर सकते हैं। तजिकिस्तान के राज्य स्वतंत्रता के 35वीं वर्षगांठ के उपलक्ष्य में हफकुल घाटी में 10 रिसॉर्ट्स बनाने की योजना है। मरगजोर झील के नीचे हिस्से के ऊंचाई पर जिसके प्रकृति अत्यंत अनूठी है, मरगजोर पर्यटन केंद्र संचालित होता है, जिसमें दो मंजिला कांच की इमारतें हैं। हर पर्यटक मरगजोर झील की सुंदरता और इसकी अनूठी एवं मनमोहक प्रकृति का आनंद लेता है। इस पर्यटन केंद्र में पर्यटकों के लिए सभी आवश्यक सुविधाएं उपलब्ध है। कोन पर्वत अपने ग्लेशियरों और ऊंची चोटियों के साथ पर्यटकों और प्रकृति प्रेमियों के लिए आकर्षक है। इस क्षेत्र में लंबे पैदा यात्रा के रास्ते और चढ़ाई के स्थान हैं, जो पर्यटकों को अनोखे परिदृश्यों का आनंद लेने का अवसर प्रदान करती है। कलोन झील पंजाकेन की सबसे खूबसूरत झीलों में से एक है, जिसका पानी स्वस्थ वर्धक है और पहाड़ी परिदृश्य मनमोहक है। कलोन झील बेसिन में दुशोखा, बीबी जन्नत, सयो और जंगल झीलें शामिल है, जो अपने स्वच्छ जल, शांत पहाड़ी वातावरण और मनमोहक परिदृश्यों से पर्यटकों को आकर्षित करती है। पंजाकेन शहर में पर्यटन अवसंरचना के विकास, लोक शिल्प प्रशिक्षण केंद्रों के स्थापना और मनोरंजन केंद्रों के निर्माण ने पर्यटकों के लिए यात्रा करने और ताजिक संस्कृति से परिचित होने के लिए अनुकूल परिस्थितियां निर्मित की है। आज पंजाकेन शहर के महत्वपूर्ण पर्यटन केंद्रों में से एक बन गया है, जो राष्ट्रीय विरासत को बढ़ावा देने और पर्यटकों को आकर्षित करने में महत्वपूर्ण योगदान दे रहा है। प्यारे सुनने वालों, ये थे हमारे तिपानी पंजाकेन शहर के इतिहास के बारे में। हमारे दूसरे प्रसारण जारी रहा है, हमारे रेडियो के साथ रहे।